0: जी हाँ, यहाँ त्योहार पूजा पाठ और सजावट का सामान, मंदिर, मूर्तियाँ, हवन सामग्री, फेंग शुई वास्तु आइटम्स, रिलीजियस बुक्स,
1: यानी पूरे इंडिया का कल्चर एक छत के नीचे।
0: 31 मेलेनी ड्राइव, ब्रैम्पटन। कॉल 9054586808
1: और विजिट pujahut.com।
2: इंडिया सजावट एंड पूजा हट।
0: जय श्री राम।
3: 10 मीटर, बस इन्ना को याद रखो, ਤੁਹਾਨੂੰ ਉੱਪਰੋਂ ਲੰਘਦੀਆਂ ਬਿਜਲੀ ਦੀਆਂ ਪਾਵਰ ਲਾਈਨਸ ਤੋਂ ਘੱਟੋ ਘੱਟ 3 ਮੀਟਰ ਦੂਰ ਰਹਿਣਾ ਚਾਹੀਦਾ ਹੈ। ਓਨਟਾਰੀਓ ਵਿੱਚ ਬਿਜਲੀ ਤੋਂ ਹੋਣ ਵਾਲੀ ਮੌਤਾਂ ਦਾ ਇੱਕ ਪ੍ਰਮੁੱਖ ਕਾਰਨ ਪਾਵਰ ਲਾਈਨਸ ਹਨ, ਅਤੇ ਬਿਨਾਂ ਛੂਏ ਵੀ ਤੁਹਾਡੀ ਮੌਤ ਦਾ ਕਾਰਨ ਬਣ ਸਕਦੀਆਂ ਹਨ। ਜੇਕਰ ਤੁਸੀਂ ਬਾਹਰ ਕੰਮ ਕਰ ਰਹੇ ਹੋ ਤਾਂ ਉੱਪਰੋਂ ਲੰਘਦੀਆਂ ਪਾਵਰ ਲਾਈਨਸ ਵੱਲ ਧਿਆਨ ਦਿਓ। ਆਪਣੇ ਆਪ ਨੂੰ ਅਤੇ ਆਪਣੇ ਉਪਕਰਨਾਂ ਨੂੰ ਇਹਨਾਂ ਤੋਂ ਘੱਟੋ ਘੱਟ 3 ਮੀਟਰ ਦੂਰ ਰੱਖੋ। ਇਲੈਕਟ੍ਰੀਕਲ ਸੇਫਟੀ ਅਥਾਰਟੀ ਵੱਲੋਂ ਸੁਨੇਹਾ। esasafe.com/stoplooklive ਤੇ ਹੋਰ ਜਾਣੋ।
4: He's breaking through the midfield.
5: Don Valley North Hyundai aapko de raha hai mauka FIFA World Cup 2026 ke tickets jeetne ka. Koi bhi vehicle biker ke ghar le jaye aur paye double entries. Winter tires ya extended warranty le aur har ek ke saath paye ek extra entry. Aaj drive kare, kal jeete. Visit donvalleynorthhyundai.com today. A proud member of Vane's Auto Group.
6: क्रेडिट कार्ड, जीएसटी या कर्जों की समस्या, हम दिलवा सकते हैं 80% कर्जों से माफी और फीस लेंगे अप्रूवल के बाद। क्रेडिट बिल्डिंग में भी करेंगे मदद। सर्विंग यू फ्रॉम 4 लोकेशंस ऑल अक्रॉस जीटीए। ऑल डेट सॉल्यूशंस, मोहम्मद सिद्दीक, 4166710577, 4166710577, alldebtsolutions.ca।
7: वेलकम बैक फ्रेंड्स, एक बार फिर से आपका स्वागत है। ऑल दैट सॉल्यूशन से मोहम्मद सिद्दीक साहब हमारे साथ हैं। सिद्दीक भाई से बातचीत करेंगे और साथ ही साथ सिद्दीक भाई की तरफ से ये अनाउंसमेंट जो हम लगातार आपको बताते आए, ikracenter.ca, ईद उल अदा प्रेयर वेंसडे यानी कल May 27th। फर्स्ट प्रेयर जो है 8 बजे सुबह को होगी, सेकेंड 10 AM। सेपरेट अरेंजमेंट है फॉर लेडीज एंड फ्री पार्किंग है, एज वेल एज ये मिराज बैंकुट हॉल एंड कन्वेंशन सेंटर 1917 एल्बियन रोड इटोबिको में है। ज्यादा जानकारी के 416-744-2099 पर कॉल कर सकते हैं। एंड दिस इज प्राउडली स्पॉन्सर्ड बाय ऑल दैट सॉल्यूशंस से सिद्दीक भाई। 416-671-0577 सिद्दीक भाई का नंबर है। सो ही ऑलवेज डज दिस एवरी टाइम जब ईद बकरीद होती है, एंड ग्रेट वर्क। चलिए सिद्दीक भाई से बातचीत करते हैं। भाई, कर्जों से भी हम छुटकारा आपको दिलवाना काम है। सिद्दीक भाई क्लोज टू 30 ईयर्स से ये काम कर रहे हैं, एंड आज देखते हैं कि भाई ये ईद के मौके पर क्या मैसेज लेकर हमारे साथ हैं सिद्दीक भाई। सिद्दीक भाई, आपका स्वागत है।
8: भाई, कैसे हैं आप?
7: जी, फर्स्ट क्लास सिद्दीक भाई। एंड मैं चाहूंगा कि कल जहां पर ईद सेलिब्रेट की जाएगी दुनिया भर में, जो लोग ईद सेलिब्रेट करेंगे, बट धूमधाम से हर सेलिब्रेशन जो है किया जाता है, कम्युनिटीज एक जुट होकर करते हैं, लेकिन साथ ही साथ फाइनेंसेस भी मद्देनज़र रखते हुए आज मैं रिपोर्ट जो पाकिस्तान से मैंने हेडलाइंस में रिपोर्ट शेयर की थी, उसमें जो है रिटेल नंबर्स आर डाउन। आई मीन दिस इज़ अ ग्लोबल इशू हैपनिंग। पाकिस्तान की बात कर लें, नॉर्थ अमेरिका की बात कर लें, यहाँ पे कैनेडा की बात कर लें, पीपल आर ऑब्वियसली अनसर्टेन टाइम्स में स्केर्ड हैं, घबराए हुए हैं। जिनके कर्जे जितने भी थे 50,000, 100,000, 200,000, अब तो और भी बुरा हाल हो रहा है, एंड वी आर सीइंग दैट विद मॉर्गेजेस एंड ऑल दैट अदर स्टफ। आप ही बताइए क्या करना चाहिए, इज इट टू लेट अगर कर्जा मेरा आउट ऑफ कंट्रोल, आउट ऑफ हैंड चले गया?
8: नहीं भाई, कभी भी आप लेट नहीं होते। कर्जा जो सेटल करने में कभी भी आप सेटल कर सकते हैं, लेकिन कोशिश करें कि इतना लेट ना हो कि आप डीप डेट में जाके उस वक्त आपको रियलाइज हो। आपको शुरू से ही इसको सीरियस लेना चाहिए। कर्जा एक ऐसी चीज है जिसकी वजह से मैंने सनी भाई कई लोगों की फैमिलीज टूटते देखी हैं, घर लूज होते देखे हैं, बच्चे सफर करते हुए देखे हैं, तो ये चीज कोई अच्छी नहीं है। कर्जा यहाँ पे आ जाना कोई बड़ी बात नहीं है, लेकिन मेन जो मिस्टेक लोग करते हैं, और अक्सर 90% लोग ये मिस्टेक करते हैं, कि जब उनके पास क्रेडिट में लिमिट होती है तो बिल्कुल नहीं देखते कि उन पे कर्जा है। वो ये समझते हैं कि बस ये हमारा अपना पैसा है जो आप खर्च कर रहे हैं, और जितना भी डेफिसिट आता है उनका क्रेडिट कार्ड से पूरा कर रहे होते हैं, और $1,000 वो इंटरेस्ट में जाया कर रहे होते हैं, जिसको वो रियलाइज उस वक्त करते हैं जब सारे क्रेडिट कार्ड भर चुके होते हैं और कोई ऑप्शन होता नहीं बिल पेमेंट्स करने का, तो फिर देखते हैं कि हमने कि ये क्या किया। तो इस चीज को सीरियस लें, چاہے قرض آپ کا 10,000 ڈالر کا ہے, 20 کا ہے, 50 کا ہے, 1,00,000 کا ہے, اگر آپ پچھلے 2-3 مہینے سے منیمم پیمنٹ ہی کیے جا رہے ہیں تو اس کا مطلب ہے, وہ منیمم پیمنٹ کا مطلب یہ ہے کہ اب وہ پیسہ آپ کا ضائع ہو رہا ہے, کہیں کوئی پرنسپل میں نہیں جا رہا, وہ گاربیج میں جا رہا ہے آپ کا پیسہ. تو اس پیسے کو آپ بچا سکتے ہیں, اس کے لیے کئی آپشن اویلیبل ہیں, اور اس کے لیے آپ ضرور نہیں میرے آفس میں آئیں, اگر نہیں آفس میں آئیں تو ویل اینڈ گڈ, بہت اچھی بات ہے, فیس ٹو فیس ملاقات میں زیادہ ڈیٹیل میں آپ کو ایکسپلین کر سکتا ہوں, لیکن اگر نہیں آ سکتے تو کال کر کے ایٹ لیسٹ فون پہ گھر بیٹھے انفارمیشن لے لیں اور اس کے بعد ڈیسائیڈ کریں. اگر آپ کے پاس صحیح ٹائم پہ صحیح انفارمیشن ہوگی تو آپ کا پیسہ ضائع نہیں ہوگا, لیکن اگر آپ خود ہی کسی فیملی فرینڈ سے مشورہ کر لیں گے جس کو کچھ پتہ نہیں ہوتا اس سسٹم کے بارے میں, تو وہ لوگ اتنا ڈرا دیتے ہیں لوگوں کو کہ ان میں ہمت نہیں ہوتی کہ آگے کوئی فیصلہ کر سکے, اور وہ بس گھر بیٹھے منیمم پیمنٹس کرتے رہتے ہیں. تو آپ اس ٹائم کا ویٹ نہ کریں کہ آپ کا سارے کریڈٹ کارڈ بھر جائیں, آپ کال کر سکتے ہیں 416-671-0577 پہ آپ کال کر سکتے ہیں, یا میری لوکیشن پہ وزٹ کرنا چاہیں تو سکابرو میں ہے مارکیٹ میں نلجمر کے پاس, ٹوبیکو میں ہمارا ہیڈ آفس ہے کپلنگ ریکسل کے پاس, اور برمپٹن میں ہے برمپلی بویڈ کے پاس. جو بھی لوکیشن نزدیک پڑتی ہے آپ کال کر کے پن بک کر سکتے ہیں, یا ایٹوبیکو آفس میں آپ واک ان بھی کر سکتے ہیں. نمبر ہے 416-671-0577. قرضہ چاہے آپ کے کریڈٹ کارڈ کا ہے, لائن آف کریڈٹ ہیں, پرسنل لونز ہیں, پے ڈے لونز ہیں, بزنس کے لون ہیں, یا انکم ٹیکس کا معاملہ ہے, سی آر اے کے ساتھ پرسنل انکم ٹیکس آؤٹ اسٹینڈنگ ہے, یا بزنس کا انکم ٹیکس, وی سبسڈی, رینٹ سبسڈی, جی ایس ٹی, یا بھی کوئی اور چیز, کوئی بھی ڈیٹ ہے آپ کا سی آر اے کے ساتھ بزنس کا, یا کوئی کار ٹرک یا ٹریلر فائنانس کیا تھا پیمنٹ نہیں کر سکے اٹھا کے لے گئے, یا پیمنٹ نہیں کر سکتے واپس کرنا چاہتے ہیں, کوئی پری کنسٹرکشن کنڈو بک کیا تھا یا گھر بک کیا تھا جو آپ کلوز نہیں کر سکتے کیونکہ پرائسز کم ہو گئی ہیں اور بلڈر آپ کے پیچھے آ رہا ہے, تو یہ سارے قرضے آپ کے سیٹل ہو سکتے ہیں. اس کے لیے کئی آپشن اویلیبل ہیں, ہم اس میں آپ کو گائیڈ کرتے ہیں, آپ کی ہیلپ کرتے ہیں, اور میری پوری کوشش ہوتی ہے کہ جتنا میکسیمم ریلیف ہو سکے وہ ملے کلائنٹس کو, اور باقی چھوٹی چھوٹی قسطوں میں وہ جو ایزلی افورڈ کر سکیں وہ پے کریں. تو اگر آپ کوئی اس قسم کی سچویشن فیس کر رہے ہیں تو آپ کال کر سکتے ہیں 416-671-0577, یا ہمارا ٹول فری نمبر ہے 1-855-671-0577. اس چیز کی میں گارنٹی کرتا ہوں کہ اگر میں آپ کا کیس ریویو کرنے کے بعد لوں گا تو میرے آفس سے آپ کو کبھی بھی کسی قسم کا کوئی سرپرائز نہیں ملے گا. جو آپ سے وعدہ کروں گا پہلی میٹنگ میں اس کے مطابق آپ کا کیس اپروو ہوگا, اور اگر اس میں آپ کا کریڈٹ خراب ہوتا ہے تو یاد رکھیں کوئی بڑی بات نہیں ہے, کریڈٹ کو دوبارہ ریبلڈ کیا جا سکتا ہے, اس کے لیے زیادہ ٹائم بھی نہیں لگتا. ہم اپنے کلائنٹ کو انرول کرتے ہیں کریڈٹ ریبلڈ پروگرام میں, اس میں اگر انرول ہوتے ہیں میری ایڈوائس پہ عمل کرتے ہیں تو بہت جلد آپ کو واپس سب کچھ مل سکتا ہے, کریڈٹ بھی مل سکتا ہے, اور ایسٹ آپ کے چاہے گھر ہیں, گاڑیاں, آر ایس پی, آر ای ایس پی, یہ سب چیزیں ایز اٹ از آپ کے پاس رہتی ہیں اور آپ ڈیٹ فری ہو جاتے ہیں. اگر آپ پہ قرضہ ہے, چاہے وہ چھوٹا قرضہ ہے یا قرضہ زیادہ ہے, نمبر ہے 416-671-0577 پہ کال کر کے آپ انفارمیشن لے سکتے ہیں. جی سنی بھائی,
7: بالکل جی, آل دیٹ سولوشن. صدیق بھائی کا نمبر نوٹ کر لیجئے, قرضوں کو گڈ بائے کہیے, کیوں ٹائم ویسٹ کر رہے ہیں, اور جیسے صدیق بھائی نے کہا اٹس نیور ٹو لیٹ, سو جلد سے جلد کال کریں اینڈ اسٹارٹ دا پروسیس ناؤ. جتنے جلدی پروسیس شروع کریں گے اتنا جلدی آپ قرضوں کو بالکل گڈ بائی کہہ سکیں گے. 416-671-0577, اسی لیے پانچ لوکیشن سے جی ٹی اے میں آپ کو سرو کرتے ہیں صدیق بھائی, دیر ہیز ٹو بی ون آفس لوکیشن کلوز ٹو ویئر یو لیو, سو باقی آپ اپوائنٹمنٹ بنائیں, صدیق بھائی سے بات چیت کریں. 416-671-0577. صدیق بھائی بہت بہت شکریہ, اور ایڈوانس میں آپ کو عید مبارک.
8: تھینک یو سنی بھائی, اور میری طرف سے بھی تمام سننے والوں کو ہیپی عید.
7: ہیپی عید جی, بہت بہت شکریہ. 416-671-0577. نیہا ککڑ, ٹونی ککڑ کی آواز میں لکا چھپی کا گیت فلمایا آن کارتک آرین, کوکا کولا انجوائے کریں. اینڈ لیٹر آن آئی وانٹ ٹو ٹاک اباؤٹ دھرندر, جن لوگوں نے دونوں دھرندرز دیکھ لی ہیں میں دھرندر کے بارے میں کچھ بات کرنا چاہتا ہوں کہ آپ کو. پہلی تو بات ہے, وی آلریڈی ڈسکسڈ فلم کے بارے میں کہ بھائی کسی نے کہا پروپیگنڈا فلم ہے, کسی نے کہا نہیں ہے, کسی کو پسند آئی, کسی کو ہو سکتا نا پسند آئی. مجھے ایک چیز جو فلم میں खामी नजर आई एंड आई एम वेरी वेरी सरप्राइज्ड कि महिलाओं ने इंडिया में किस तरह से इस फिल्म को इतना पसंद किया है, जबकि द अमाउंट ऑफ एक्शन जो फिल्म में दिखाया गया, मुझे ऐसा लगता है, एंड आई कुड बी रॉन्ग, बट एक्चुअली आई एम नॉट रॉन्ग, आई डोंट वांट टू बी पॉलिटिकली करेक्ट बाय सेइंग कि आई कुड बी रॉन्ग बिकॉज आई एम नॉट रॉन्ग, आई थिंक इट इज दे वेंट ओवरबोर्ड. इतना एक्शन, इतना ब्लड दिखाने की क्या जरूरत थी? उसको जस्टिफाई करना भी बहुत मुश्किल है. फॉर ऑल द धुरंधर लवर्स, आई वुड वांट टू हियर फ्रॉम यू गाइस आफ्टर अ व्हाइल. ये कुछ मैसेजेस पहुंचा दें आप तक, फिर आपकी कॉल्स भी लेना चाहूंगा अबाउट द काइंड ऑफ एक्शन दैट वी सॉ इन धुरंधर. एब्सोल्युटली अननेसेसरी. अब ये एनिमल से शुरू हुआ है ये सारा ड्रामा, अब ये धुरंधर चले गया. अब आने वाली कई फिल्मों में हम इस तरह की जो अजीबो गरीब एक्शन को देखेंगे. And my wife just hated the action of the film, and I don't blame her for that. Enjoy the song. I'll be back.